الو مسکرالو محفل سجالو ہمیشہ کی طرح پروگرام کا شروعات تمہارے پری پری ساتھیو آج کا اس حسین پروگرام کا شروعات میں کرنے والا ہوں ہمارے بھارت دیش کا بالی ووڈ فلم انڈسٹری کا مہان گائکا جن کے گلا میں تو سوئنگ سرسوتی ماں بسی تھی سرو کا دیوی کوئین آف میلوڈی لتا منگیشکر جی کے ब्यूटीफुल आवाज में आप सुनेंगे ये महान संगीतकार जयदेव वर्मा जी का बनाया हुआ ये अति सुंदर बयान और खास करके लिखा है नक्श लियालपुरी जी ने तुम्हारे लिए अग्निहतिंग आख्तन सीख